ओके जनाब, क्या बात है, बहुत ही ज्यादा खूबसूरत सी नात हमने यहाँ पर सुनी. और इसी के साथ साथ प्रोग्राम सुन रहे हैं व्हाइट एज एंटी स्किन ब्यूटी शो. स्पॉन्सर किया जा रहा है व्हाइट एज ब्यूटी प्रोडक्ट्स, एंटी स्किन ब्यूटी प्रोडक्ट्स के दावन से आपके इस्तेद्राव के साथ मौजूद है. मेरे साथ कौन है बताएं ना. ओके जी, इसी के साथ साथ प्रोग्राम में आगे बढ़ते हैं. बताते हैं कि आज के प्रोग्राम में आप लोगों से यानी कि टॉपिक क्या पूछा जा रहा है, सवाल क्या होने वाला है. तो आज का जो मेरा आप लोगों से सवाल होने वाला है वो जरा गौर से सुनिएगा. आजकल देखा जाए तो लोग बड़े कंजूस हो चुके हैं. मुझे ऐसा लगता है कि आजकल लोग जो है ना या तो कंजूस हो चुके हैं या तो फिर लोगों के दिल जो है ना वो थोड़े से छोटे हो गए हैं. वो कैसे, क्योंकि आजकल लोग जो है ना एक दूसरे को ये उधार लेने और देने वाला जो सिस्टम है ना ये थोड़ा सा कम हो चुका है. तो आज जो मेरा आप लोगों से सवाल होने वाला है वो बिल्कुल ये होने वाला है कि आप मुझे बताएं कि आज के दौर में अगर आपसे कोई उधार मांगता है तो आप क्या करते हैं, जवाब क्या देते हैं या फिर आप दे देते हैं उन्हें पैसे, ये बताइए जरा मुझे. आज के दौर में अगर कोई आपसे उधार मांगता है तो फिर आप क्या करते हैं, ये बताइए मुझे. ठीक है, समझ गए. और इसी के साथ साथ अगर आप हमारे साथ जुड़ना चाहते हैं, प्रोग्राम का हिस्सा बनना चाहते हैं, तो अपना सेल फोन उठाइए, बल्कि राइट ऑप्शन में जाइए, टाइप कीजिए LRK सिंगल स्पेस दीजिए, अपना नाम लिखिए, पूरा मैसेज लिखिए और इसे सेंड कीजिए 8881 पर. ओके जी, 8881 पर भेजिए, LRK लाजमी लिखिए, तभी आपका मैसेज हमारे पास आएगा. उसके अलावा अगर आप हमें फेसबुक पर सुनना चाहते हैं तो जी लाड़काना FM 88.8 हमारा पेज है. जी लाड़काना FM 88.8 आप सर्च करें ना तो आपको इजीली हमारा पेज मिल जाता है. पेज को लाइक कीजिए और इसके बाद जो है ना आप हमारी पोस्ट आपको मिल जाएगी प्रोग्राम व्हाइट एज एंटी स्किन ब्यूटी शो की, जिसे आपने लाइक करना है, कॉमेंट करना है और शेयर कर देना है. तो पोस्ट को लाइक कीजिए. ये जो जल्दबाजी में आप हमें कमेंट्स कर देते हैं ना तो इसकी ये भी बात है कि आप पोस्ट को जरा लाइक और शेयर भी कर दिया करें, ये भी आप लोगों का काम होता है. तो पोस्ट को लाइक और शेयर करें, साथ साथ मुझे बताएं कि आप कहां से हमें सुन रहे हैं और कहां से सुनने से मुराद यही कि क्या आपके एरिया में अवेलेबल हो चुके हैं व्हाइट एज ब्यूटी प्रोडक्ट्स या फिर अभी तक आप सोच रहे हैं कि हमने अवेलेबल कराने हैं. भाई जान अवेलेबल कराइए, इतना ज्यादा टाइम हो चुका है प्रोग्राम के आयर से चलते चलते, महीना तो हो चुका है. आप मुझे जल्दी से बताइए कि आपके एरिया में अब तक अवेलेबल हो चुके हैं या फिर नहीं, और आप इस्तेमाल कर रहे हैं या फिर नहीं. जेस ताई तमाते डंडू न खड़मो ना तेस ताई तमा कौन बुधाईंदा. यह गाल मत हमें नोटिस किया है, अगर तमाते सख्ती न कभी न पो तमा वाकी तमा के छूट मिली वेंदी है. ये न क्यों बाबा, ये न क्यों सुधरी वन्यो. ऐं जल्दी जल्दी पंहिंजे एरिया में अवेलेबल करायो, उतां वञी ईज़ीली तव्हां परचेस कयो ऐं पोइ सुहिणा थी वञो. सो व्हाइट एज ब्यूटी प्रोडक्ट्स हुजनि या वरी डी स्किन ब्यूटी प्रोडक्ट्स हुजनि, ॿिन्ही प्रोडक्ट्स में तव्हांजी ख़ूबसूरती लिकियल अथव. वञो पंहिंजी ख़ूबसूरती खे तलाश कयो ऐं पंहिंजी ख़ूबसूरती जेका आहे न उहा वठी अचो, सही आहे. ऐं उनखां अलावा पोस्ट खे लाइक ऐं शेयर कंदा हलो था, तव्हांजा मैसेजिस आहिनि जेके असांजे बिल्कुल जी अखियुनि जे साम्हूं आहिनि. नज़ीर खोसो भाई हमें सुन रहे हैं बलोचिस्तान से, नज़ीर भाई आपका वेलकम करते हैं, प्रोग्राम आपको पसंद आ रहा है बहुत शुक्रिया. अली अकबर ब्रोही भाई हमें सुन रहे हैं सकरण से, आपको शो पसंद आ रहा है बहुत शुक्रिया. और कहते वेरी नाइस शो है आपका, फोजिया सुमरो तो सुनाइएगा बिल्कुल जी, मैं कोशिश करूंगी. आबिद हमारे साथ हैं और फेरोज अली ब्रोही भी हमारे साथ मौजूद है. वालेकुम अस्सलाम वासा भाई हमारे साथ मौजूद है, वालेकुम अस्सलाम वासा भाई. हजार खान जतोई वालेकुम अस्सलाम, कैसे हैं, ठीक ठाक है, मजे में. और महर इरफान सियाल साहब हमारे साथ मौजूद है, लिखते हैं नाइस होस्टिंग मैम RJ एंड ग्रेट प्रोडक्ट्स एंड गुड आफ्टरनून. आपको भी गुड आफ्टरनून, वेलकम टू यू भाई, ये आपका प्रोग्राम है, बहुत शुक्रिया आप हमारे साथ मौजूद हैं. हिदायतुल्ला अहमद आने कहती हैं अस्सलाम वालेकुम, कैसी हो सिद्रा आज, चलो ठीक है. ओके जी ओके. हजार खान भाई वालेकुम अस्सलाम, वालेकुम अस्सलाम. किशोर भाई कहते हैं वालेकुम अस्सलाम अदी, आज वैसे मैंने लाइव खोली आपने सलाम किया तो मेरे मुंह से यही जवाब निकला, चलिए अच्छी बात है सलाम का जवाब दिया करे. हजार खान कहते हैं जी हाँ घंटी तो बजती है, असांखे भी ईंदी आई तव्हां जे प्रोग्राम जी नोटिफिकेशन शो लाजवाब आए. थैंक यू थैंक यू. सखावत अली राजपुर हमारे साथ ही, वालेकुम अस्सलाम, खुश आया मां सफ़ा, तव्हां ॿुधायो ठीक आयो सफ़ा. ऐं बिल्कुल मां सेरो हलाइण जी कोशिश कंदमि तव्हांजे लाइ. उन खां अलावा मोलाई मुजाहिद बोज़ार हमारे साथ ही, वालेकुम अस्सलाम जी, मैं ठीक ठाक, आप बताएं आप कैसे हैं, मजे में है. मोहम्मद जमान हमारे साथ प्रोग्राम में जुड़ चुके हैं, क्या कहते हैं, वेलकम टू व्हाइट एज एंटी स्किन ब्यूटी शो. बाबा थोड़ो सही लिखो, व्हाइट एज ब्यूटी प्रोडक्ट्स एंटी स्किन ब्यूटी प्रोडक्ट्स, ठीक है. और उन खां अलावा चाहता जो हम आपके साथ साथ हैं,
آپ پورے 3 بجے تک چلیں جی. محمد زمان بھائی آپ کا بہت شکریہ, آپ ہمارے ساتھ پورے 3 بجے تک موجود رہنے والے ہیں. انور بھائی آ چکے ہیں, انور بھائی وعلیکم السلام. کہتے ہیں کچھ انتظار اڑا ہوں آہن جن میں شاموں نہ عمروں گزری ویندیوں آئن. یہ تو تمام بالکل صحیح چاہیے ہے. اور ایس این اربانی ہمارے ساتھ موجود ہے, وعلیکم السلام. او مائی فیوریٹ آر جی کیسی آپ ماں صفا مزے میں آیا تا بدا کیا ہے ڈیو حال حوال ٹاپک جو پوچھو تما کا ان دے تمام جو چھا جواب تھن وارو ہے. اج مو ما کا سوال پوچھو ہے تو مکھے تمام بدھایو اج کل جے دور میں اگر کوئی تما کا ادھار گھرندو ہے تو تمام جو چھا ریئیکشن ہوندو ہے, تمام جو چھا جواب ہوندو ہے, ان تمام چھا کندا ہے. یو مو جو ما کا سوال پوچھو ہے ٹاپک تے تمام لازمی گلائے جو ان کا علاوہ جے کہ مانو اسا کے فیس بک تے بدن پیا پوسٹ کے لائک شیئر کرنا. ہلو بابا دھکا مکی نہیں کرنے کا آرام آرام سا پوسٹ کے لائک شیئر کرنا. ہلو آئیں دوستن کے مینشن کیو انہن کے بھی بدھائیو بابا مارکیٹ میں وائٹ ایش پروڈکٹس اچھی ویا تھا. وائٹ ایش پروڈکٹس تمام جیترا استعمال کرنا نا اوترو تمام جلائے فائدو آئے. آئیں وائٹ ایش بیوٹی پروڈکٹس جی مکے سبب کھاں بھلی گال یہاں لگن دیا ہے تو وائٹ ایش بیوٹی پروڈکٹس میں تمام جلائے ہر طرح جا پروڈکٹس موجود ہے. ہر طرح جا پروڈکٹس مراد یہ تھا کوئی صابن لگائیں دوا, کوئی فیس واش لگائیں دوا, کوئی بیوٹی کریم لگائیں دوا, کوئی فیئرنس کریم لگائیں دوا, کوئی ایکنی ٹیوب لگائیں دوا, کوئی لوشن لگائیں دوا, ہر طرح جا پروڈکٹس تمام جلائے موجود ہیں وائٹ ایش بیوٹی پروڈکٹس میں. سو اگر تمہاں کوئی بھی پروڈکٹ لگایو تھا تو تمہاں وائٹ ایش بیوٹی پروڈکٹ جو استعمال جو نہ تمہاں لازمی کرے دس جو تمہاں کے صفا وی آئی پی ہی پروڈکٹس ملن پیا. اگر تمہاں جے ایریا میں انیا تائیں اویلیبل نہ ہیں تھیا یو تو بابا ہیفا تمہاں دے تانیا تائیں اویلیبل کو نہ کرایا ہیں تو جلدی جلدی پانچ ایریا میں اویلیبل کرایو اوتا ونی آرام سا وٹھی جو. ائی نمبر آہی جناب 03157990595. سو 03157990595 ہی نمبر تمہاں لازمی ڈائل کیو, نمبر تے کال کیو, میسج کیو, انہن کی بدھائے تو بابا اساں پانچ گوٹھ میں پانچ سٹی میں اویلیبل چاہیوں تھا وائٹ ایش بیوٹی پروڈکٹ جے تمہاں آرام سا ونی وٹھی جو ایزیلی تمہاں لے آسانی ہو جائے. سو ونیو بابا استعمال کیو وائٹ ایش بیوٹی پروڈکٹ جو ائی سونا سونا تھی ونیو. سو پروگرام ہے وائٹ ایش اینڈ ڈی اسکن بیوٹی شو اسپانسرڈ ہے جناب وائٹ ایش بیوٹی پروڈکٹس اینڈ ڈی اسکن بیوٹی پروڈکٹس. تما لگایو پیا سونا تھیو پیا خوبصورتی تما سا گڈ گڈ ہوندی جنے تما استعمال کرنا ٹھیک ہے نا. سو استعمال کیو ٹائم تھیو ہے تے شارٹ کمرشل بریک وٹھوں تھا بریک اپ جلدی واپسی تمہاری موٹی ناسی تما کرے نہ ونجو ایتھے بیٹھا ہو جو ٹاپک جو جواب دیو پوسٹ کے لائک شیئر کیو ماں اوہی ونی اوہی موٹان تھی. سو سٹے ٹیون سٹے کنیکٹڈ اینڈ کیپ لسننگ وائٹ ایش اینڈ ڈی اسکن بیوٹی شو.